0: च्याङबा मेरो टिकटक लाइभमा स्वागत छ है।
1: च्याउ टापसिङलाई फेरि मोइच्याङले स्वागतै पो गाऱ्यो, राम्रो गाऱ्यो। सारे टिकटक लाइभमा मात्र बासेर हुँदैन माइच्याङ, मैले तिम्रो लागि कालो चस्मा ल्याएको छ, कालो चस्मा पनि लाउनु पर्छ, पिराती पनि लाउनु पर्छ, छिटो आऊ माइच्याङ।
0: चस्मा त लाउला च्याङबा, पिराती चाहिँ अलिक बिजार गर्नुपर्छ।